0: पालिन राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिनमा यसलाई फोन जाने लस्करे म पनि लागे
1: हवाना ग्रन्थ।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम

0: गरिदिने।
1: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: एकछिन असली माल त
1: यस
0: अल्पो

0: त धेरै रिसा छन् बोलेन नि खै खै यति कर्लाउँदैन नगर्ने के गर्छ
1: उहाँ बिहानी छ क्या
2: हे के भनौँ खै

0: मजाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: حال که گشتی
1: زه مردر
2: دوبلن.

0: माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ? हे

0: आए पछि त्यस्तो भाउजू भन्नु पाइएला नि। भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू सबै गाउँले
2: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु, तर म फर्किन्छु आमा बाबाको सपना पुरा गरेर फर्किन्छु। मलाई पर्खे आई आमा, मेरो माया नमरे, म एक दिन अवश्य फर्किन्छु।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा
0: जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
2: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
1: www.pmampsankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520580079 सङ्खुवा सभा र 029420049 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।
4: यो पाठीबास एफएमको समय हो। अहिले साँझ 5 बज्यो।
5: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

院长。

0: पढ्ने
1: गीत गाउँदै
0: गीत गाउँदै पढ्ने ल
1: ला।

0: उठबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
2: खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
3: भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार स्थगित अब प्राथमिकता पुननिर्माण र पुनस्थापनामा केन्द्रित हुने 5 खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने निर्णय पूर्व सूचना प्रणाली थप सुदृढ़ बनाइने
2: कांग्रेस महाधिवेशनको बन्द सत्रमा गगन थापाको राजनैतिक प्रतिवेदन पेश राज्यका निकायलाई दलीय नियुक्ति र भागबण्डाको क्षेत्र नबनाउने निर्वाचन पूर्व गठबन्धन नगर्ने आज मात्रै 4 प्रतिवेदन पेश
3: ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको उद्योग मन्त्री शाहको भनाई बिमस्टेकमा सहभागी हुन असोज 26 गते गृहमन्त्री गुरूङ भारत जाँदै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङबारे छलफल गर्न डाकियो बैठक
2: अमेरिकाद्वारा बेलायती सैन्य आधारबाट बम वर्षक विमान फिर्ता बनाउनको स्पष्ट कारणबारे अमेरिका मौन इरानका तेल मन्त्रीद्वारा राजीनामा
3: र देशभर 27 वटा रंगशाला र कवर हल बनाइने वीरेन्द्रनगरमा 10 औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायालाई कर्णाली आर्क्सको सम्मान 2,50,000 रूपियाँ सहितको सम्मान

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

जान पाउनुहोस् रु 1,42,700 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वाशिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक्स, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल टिभी इलेक्ट्रोनिक्स।

किन्दा 37,700 रुपियाँसम्म क्यास ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिजोन रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। अब भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धार स्थगित सम्बन्धी खबरबाट, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिशका आधारमा उक्त निर्णय गरिएको हो। यस्तै बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यस्तै लागत अनुमान नखुलेका र प्राथमिकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनस्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। यस कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीले आफ्नो पूर्ण साथ रहेको बताउनु भएको थियो। बैठकले भोटेकोशी, त्रिशुली, बाढ़ी तथा मनसून जन्य विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ र मृतकप्रति भावपूर्ण श्रद्धांजली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। विषम परिस्थितिमा खोज उद्धार, राहत र पुनस्थापना खटिने सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, संचारकर्मीका साथै सहयोग पुर्याउने दात्री राष्ट्र र विकास साझेदारप्रति परिषदले उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
3: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: सर्वप्रथम पूर्वाधार विकास मन्त्रालय नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने, सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
3: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुकी लेख्नु भएको टोली खेल बारेको स्ट्याटस बारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता पोखरेलले स्पष्ट जवाब दिनु भएन। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीबाट तुच्छ टिप्पणी नभएको दावी भने गर्नु भएको छ।
4: त्यो त उहाँले महानगरपालिकामा हुँदाखेरि त्यो बनाएको थियो, त्यसकै बारेमा कुरा गर्नुभयो।
3: सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवरहल निर्माण गर्ने निर्णय गरेको छ। यो कार्य अगाडि बढ़ाउन शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपछि समझदारी पत्र एमओयूमा हस्ताक्षर भइसकेको जानकारी दिनुभएको छ।
4: यही पालि हामीले अस्ति भर्खरै पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा यो एमओयू भएको छ। हामीले नेपालभरि 27 विभिन्न क्रिकेट ग्राउण्ड, फुटबल ग्राउण्ड, कवर्ड हलहरू बनाउने हामीले त्यो हामीले अगाडि सारिसकेका छौँ। विभिन्न ठाउँको पूर्वाधारमा लगानी हुँदैछ। सबैतिर देशमा जति स्टेडियमहरू छ सबैमा एकैचोटि त गर्न नसकिएला, तर 27 सुरु गर्नु भनेको त्यो राम्रो सुरुवात थियो होइन। सबैमा भइ त सक्यो होइन। हामीले एमओयू भएर त्यो एमओयू अब हामीले मिडियालाई नै अगाडि बोलाएर नै गरिसकेको हो। त्यो हुँदैछ। मूलपानी लगायत अन्य क्रिकेट स्टेडियमको पनि क्यानसँग हामीले विभिन्न मोडल, कुन मोडलबाट गर्ने त सस्टेनेबल पनि हुनु पर्यो, कोसँग सहकार्य गरेर गर्ने, त्यसको टिकेटिङ राइट कस्तो हुने, त्यो सबै कुरामा चाहिँ हामी क्याम्पसँग सल्लाह गरेर विभिन्न निजी क्षेत्रहरूसँग पनि समन्वय गरिरहेको छौँ। सबैतिर हुन्छ।

0: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले बन्द सत्र जारी छ र बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन पेश भएको छ। बन्द सत्रमा पेश भएको राष्ट्रिय जागरण र समुन्नति राजनैतिक प्रस्ताव 2083 के गर्नेछौं गर्ने छैनौं भन्ने शीर्षकमा 17 बुदा लेखिएको छ। सार्वजनिक स्रोतको दुरूपयोग र भ्रष्टाचारको संरक्षण नगर्ने, दल गुट वा व्यक्तिको लाभका लागि सार्वजनिक स्रोत दुरूपयोग हुन नदिने, आरोपित व्यक्ति वा आफ्नै दलका नेता कार्यकर्ताको पार्टीगत बचाउ राजनैतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप नगर्ने गगन थापाको प्रस्तावमा उल्लेख गरिएको छ। कंग्रेस सभापति गगन थापाले 15 महाधिवेशनमा राजनैतिक प्रस्ताव पेश गर्दै कांग्रेसले के गर्छ र के गर्दैन भनेर सूची समेत प्रस्तुत गर्नुभएको छ। यसै गरी बन्द सत्रमा पेश भएको राष्ट्रिय जागरण समुन्नति राजनैतिक प्रस्ताव र 2083 के गर्नेछौं गर्ने छैनौं भन्नेमा 17 बुदा उल्लेख छन्। नियुक्तिमा भागवण्डा नगर्ने, आलोचकलाई शत्रु नठाने लगायतका विषयमा उहाँको प्रस्तावमा उल्लेख छन्। सत्ता सुविधा वा तत्कालीन लाभका लागि पार्टीका मूल मूल्यमा सम्झौता नगर्ने जनाइएको छ। पद प्रभाव र सुविधाको लेनदेनलाई राजनैतिक सहकारी नबनाउने प्रतिबद्धता जनाइएको छ। निर्वाचन पूर्व गठबन्धन र मतको अंकगणितमा पार्टीको पैसा निर्भर नबनाउने उल्लेख छ। घृणा अपमान, समग्र निन्दा, निराशा र लोक रिझाई पपुलिजमलाई राजनैतिक विधि बनाइदेनौ प्रस्तावमा उल्लेख गरिएको छ। राज्यका निकायलाई दलीय नियुक्ति र भागभण्डाको क्षेत्र बनाइने छैन। पारिवारिक सम्बन्ध वा दवाबलाई नियुक्तिको आधार नबनाइने पनि उल्लेख छ। सार्वजनिक स्रोतको दुरूपयोग र भ्रष्टाचारको संरक्षण नगर्ने, दल गुट वा व्यक्तिको लाभका लागि सार्वजनिक स्रोत दुरूपयोग हुन नदिने, आरोपित व्यक्ति वा आफ्नै दलका नेता कार्यकर्ताको पार्टीगत बचाउ राजनैतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप नगर्ने थापाले प्रस्तावमा उल्लेख गर्नुभएको छ। समावेशी प्रतिनिधित्वलाई केवल संख्या, औपचारिकता र सजावटमा सीमित नगर्ने, पैसा पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प नबनाउने र पदलाई पारिवारिक उत्तराधिकार नबनाउने जनाइएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज शुरू भएको बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको हो। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाएर सञ्चालन गरिरहेको छ। तराई, पहाड़ र हिमाल गरी 3 हालमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले कांग्रेस प्रतिपक्षमा भए पनि आवेग, अनपेक्षित द्वन्द्व र निराशा समाजमा विस्तार हुन दिने पक्षमा नरहेको बताउनु भएको छ। कांग्रेसको जारी 15 महाधिवेशनमा समसामयिक प्रस्ताव पेश गर्दै उपसभापति शर्माले नकारात्मक सोचलाई कांग्रेसले स्थान नदिने बताउनु भएको छ।
0: नेपाली कांग्रेसले सदस्यले बुझाउने लेबी सदस्यता दस्तुर बढ़ाउने प्रस्ताव गरेको छ। जारी 15 महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको आर्थिक अवस्था सुधारका लागि लेबी सम्बन्धी नयाँ प्रस्ताव पेश गर्नुभएको छ। श्रेष्ठको आर्थिक प्रतिवेदनमा पार्टीको नियमित आमदानी बढ़ाउन विभिन्न तहका नेता, पदाधिकारी, सदस्य तथा कार्य समितिबाट उठाइने लेबी तथा शुल्क तोकिएको छ। कोषाध्यक्ष श्रेष्ठले पेश गर्नुभएको आर्थिक प्रतिवेदनमा प्रदेश कार्य समितिले वार्षिक 5,00,000 रूपियाँ लेबी बुझाउनुपर्ने प्रस्ताव गरिएको छ। कार्य समितिका लागि वार्षिक 50,000, प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिका लागि 30,000 र प्रदेश सभा क्षेत्रीय कार्य समितिका लागि 25,000 रूपियाँ प्रस्ताव भएको छ। प्रस्ताव अनुसार महानगर कार्य समितिले वार्षिक 20,000, उपमहानगरले 15,000, नगरपालिकाले 10,000 र गाउँपालिका कार्य समितिले 5,000 रूपियाँ बुझाउनु पर्ने हुन्छ। नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या 15 बनाउने तयारी गरिरहेको छ। समावेशिताका आधारमा 9 खुलाबाट 2 र सभापतिले मनोनित गर्ने 415 सहमहामन्त्री हुने भएका छन्।
1: गृहमन्त्री सुदन गुरूङ भारत जाने हुनुभएको छ। उहाँ बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिमस्टेकमा सहभागी हुन भारत जान लाग्नु भएको हो। गृह मन्त्रालय स्रोतका अनुसार असोज 26 गते अर्थात अक्टोबर 12 उहाँ भारत प्रस्थान गर्न लाग्नु भएको छ। बैठकमा विभिन्न 7 देशका गृहमन्त्री सहभागी हुनेछन्। नेपाल सहित बंगलादेश, भूटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका गृहमन्त्री बैठकमा सहभागी हुनेछन्।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। आज संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले अन्तर्राष्ट्रिय भू राजनैतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याकमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउले खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र स्विम टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाव।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको आर्थिक सुधार गर्न र वायुसेवाको विश्वसनीयता बढ़ाउन 3 वर्षे रणनीतिक कार्ययोजना आवश्यक रहेको बताउनु भएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले निगमको व्यवस्थापकीय सुधार, डिजिटल सेल्स र रूट व्यवस्थापनमा तत्काल पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सांसद डाक्टर रेग्मीले निगमले एयरफेयर हवाई भाड़ा नियन्त्रण गर्न थप सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो। निगमको घाटा न्यूनीकरण गर्न उहाँले वित्तीय अडिट, रूट पोफियोट्याबिटी, कुन रूटमा कति नाफा छ भन्ने विश्लेषण र कार्गो तथा ग्राउण्ड ह्याण्डलिङको छुट्टै लेखा प्रणाली लागू गर्न सुझाव पनि दिनुभएको छ।
3: तथालाई अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले भोलि यातायात व्यवसायीसँग छलफल गर्दैछ। विभागले भोलि बिहान अग्रिम टिकट बुकिङबारे छलफलको बैठक राखेको छ। चाडबाडमा काठमाडौँबाट बाहिर जाने यात्रु अग्रिम टिकट बुकिङ नखुल्दा यतिखेर अनियलमा भएका छन्।
2: पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गर्नुभएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गर्नुभएको हो। खनाल नेतृत्वको अभियानको पहिलो भेलाले 15 विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ। प्रस्तावहरूमा विपद जोखिमलाई ध्यानमा राखी राष्ट्रिय नीति पुनरावलोकनदेखि कम्युनिष्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्म छन्।
3: मनसून नेपालबाट बाहिरिने क्रम शुरू भए पनि आगामी दिनमा वर्षाको गतिविधि बढ़ने मौसमविदले बताएका छन्। अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। आजदेखि पर्सिसम्म वर्षा अलिक धेरै हुने सम्भावना रहेको मौसमविदको भनाइ छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्र विभागका सहप्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा मनसूनी प्रणाली बाँकी रहेको, बंगालको खाड़ी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ़ने भएको हो। मौसमविद पोखरेल भन्नुहुन्छ, अहिलेसम्मको अवस्था हेर्दा लगभग दशैंको घटस्थापनाको अघिल्लो दिनसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। दशैंको घटस्थापनाको दिन भने पानी पर्ने क्रम कम हुने अनुमान छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद माधवी सिग्देलले पनि आजदेखि देशका विभिन्न भूभागमा वर्षाका गतिविधि छिटफिट रूपमा जारी रहने बताउनु भएको छ।
2: नेपाल र चीनबीच खुल्ला रहेको कोरला नाका जोड्ने बेनी जोनसन सड़क अझै एक साता नखुल्ने भएको छ। सड़क विभागका अनुसार मालढुङ्गा बेनी जोनसन कोरला सड़क खण्डको घाँसा कोरला खण्डमा सड़क दुईतर्फी शुरू भएको छ। तातोपानी क्षेत्रमा कटानको ब्याक कटिङ टेवा पर्खाल लगाई यातायात शुरू गरिएको विभागले जनाएको छ। पोखरी बगर पुलको एप्रोच निर्माण जारी छ। रातो पानीमा दुई स्थान र भीड़ काटे नजिक मानिस समेत हिँड्न नमिल्ने गरी सड़क टुटेको छ। बेखोला नजिक समेत 100 मिटर सड़क पूरै भाँचिएको विभागले जनाएको छ। बैसरी भन्ने स्थानमा झन ठूलो पहिरोले सड़क अवरूद्ध गरेको छ। राउगढ़देखि सिरूबारीसम्म एकतर्फी सड़क खुलाइएको छ। विभागका अनुसार पोखरी बगर नजिकै रातो पानी खण्डमा समेत ट्र्याक खुलाइएको छ। कुनेटो भन्ने स्थानमा क्याक फिलिङ गर्ने क्रम जारी छ। आजबाट मुख्य कटान र पहिरोग्रस्त क्षेत्रमा काम शुरू हुने समेत विभागले जनाएको छ। समग्रमा अझै 6 दिन यो खण्ड पुनः शुरू नहुने विभागले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
2: बाँकी खबर, नेपाल स्टक एक्सचेन्ज नेटवर्क परिसूचक आज 20 अङ्कले घटेको छ। नेपाल धितो पत्र बोर्डले 5% भन्दा धेरै शेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र शेयर बिक्री गर्न पाउने व्यवस्थाले नेप्से निरन्तर घट्दै आएको छ।
3: अब विदेशका खबर। अमेरिकाले बेलायत स्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता बोलाएको छ। अमेरिकाको यो कदम प्रति आतंकवाद प्रहरीले अनुसन्धान गरिरहेको गम्भीर घटनापछि आएको हो। अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले जारी गरेको वक्तव्यमा सैन्य आधारमा रहेका सबै बम वर्षक विमानलाई अमेरिका स्थित उनीहरूका मुख्य सैन्य आधारमा फिर्ता पठाएको पुष्टि गरेका छन्। विमान फिर्ता बोलाउनुको स्पष्ट कारण अमेरिकाले सार्वजनिक गरेको छैन। अब विदेशका खबर। अमेरिकाले बेलायत स्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता

0: बोबार्डलाई कार्यवाहक तेल मन्त्री नियुक्त गरिएको छ। उता अर्को विदेशको खबरमा चीनले अघि सारेको विश्वव्यापी विकास पहल जीटीआई 5 वर्ष पूरा हुँदा विकासोन्मुख देशका आवश्यकता सम्बोधन गर्ने व्यावहारिक सहयोगमा केन्द्रित हुँदै गएको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताएका छन्।
1: अब खेल खबर। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय सञ्चालनमा ल्याइएको छ। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर साईले आज सचिवालयको उद्घाटन गर्नुभएको छ। सचिवालय सञ्चालनमा ल्याइएसँगै आउँदो मंगिर 16 देखि 27 गतेसम्म कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका निम्ति आवश्यक समन्वय र व्यवस्थापनका कामलाई तीव्रता दिने तयारी गरिएको छ।
0: नेपाली म्याराथनका चर्चित धावक हरिबाद रोकालाई सम्मान गरिएको छ। नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै कर्णाली याक्सले उनलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। यता फुटबलर्स मिशन टुगेदरको आयोजनामा तेस्रो भेनप्रास फुटबल प्रतियोगिता कार्तिक 10 देखि 19 गतेसम्म हुने भएको छ। प्रतियोगिताका खेलहरू मध्यपुर थिमे स्थित मध्यपुर युथ एसोसिएशनको खेल मैदानमा सञ्चालन हुने भएका हुन्। र चीनलाई नयाँ च्याम्पियन बनाउँदै आईसी नाइजा एसियाली खेलकुद सम्पन्न भएको छ। प्रतियोगिताको 20 औं संस्करणमा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य सहित कुल 341 पदक जितेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: भोटे कोशी त्रिशुली बाढ़ी पछिको खोज तथा उद्धार स्थगित। अब प्राथमिकता पुननिर्माण र पुनस्थापनामा केन्द्रित हुने 5 खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने निर्णय। पूर्व सूचना प्रणाली थप सुदृढ बनाइने।
0: कांग्रेस महाधिवेशनको बन्द सत्रमा गगन थापाको राजनैतिक प्रतिवेदन पेश। राज्यका निकायलाई दलीय नियुक्ति र भाग बण्डाको क्षेत्र नबनाउने। निर्वाचन पूर्व गठबन्धन नगर्ने। आज मात्रै सार प्रतिवेदन पेश।
1: ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको उद्योग मन्त्री शाहको भनाई। बिमस्टेकमा सहभागी हुन सो 26 गते गृहमन्त्री गुरूङ भारत जाँदै। सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बारे छलफल गर्न डाकियो बैठक।
0: अमेरिकाद्वारा बेलायती सैन्य आधारबाट बम वर्षक विमान फिर्ता बोलाउनको स्पष्ट कारण बारे अमेरिका मौन। इरानका तेल मन्त्रीद्वारा राजीनामा।
1: र देशभर 27 रंगशाला र कवर हट बनाइने। वीरेन्द्रनगरमा 10 औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन। विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई कर्णाली याक्सको सम्मान 2,50,000 रूपियाँ सहितको सम्मान।
0: हवस् त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: Radio NRN
1: 99.1. ए लौ न लौ लौ चटाइन पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चटाइन पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.

0: ठेक्का त ठ्याक्रक्क मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मंगलादेवी थान सुमन्त्रक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525517353 र 029750553।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोपाइटर पद रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9853577।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 099। मिसन पेरेन्ट सप्लायर्स,
0: हातबारी 9, तुम्लिङकार, सङ्खुवा सभा।

0: अनि वैसै फुरेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दानी वैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: आधुनिक खेती गरौं, गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
4: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
5: हाते ट्याक्टर,
4: कुटानी पिसानी मिल,
5: चोकर बनाउने मिल,
4: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
5: घाँस काट्ने मेसिन,
4: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
5: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 9819378811।
6: पाखीबास एफएम समय सूचक। यो पाखीबास एफएम को समय हो, अहिले रातको 8 बज्यो।
7: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा, अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
7: प्रोप्राइटर खर्ग विश्वकर्मा।
8: सम्पर्क नम्बर 9843625082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 9811336997।

यस गीतका कथा अनि शब्द तथा श्रीमान श्रीमती पूरापूरी काल्पनिक हुन्। यदि संसारको कुनै जोडीको कथामा धेरै थोरै मिल्न गएमा श्रीमान श्रीमती आफै मिल्नुहोला। सम्पूर्ण श्रीमती पीड़ित एकता जिन्दाबाद जिन्दाबाद।

साउनी सधैँ यो कोकीसँग रक्सी खुवाउने खोइ आज हाम्रो टोलको मान्छेहरू त कोही देखिदिन कहाँ गएछन् अब त्यही टिमाईको बगरमा गएर काँचो भात खाएर बुढो कुरो उफ्रिने त होला नि के को वनभोज हुन्छ त्यो त बगर भोज हो बगर भोज भन्छन् भने जाने रक्सीमा कोकिस चोकेर खाने

केटी तुलेसीमा लागिसक्यो खियाका हो बिहान बेलुका होटलबाट खाना ल्याउनु पर्छ आफूले दुःख पाएको कसले कुरा गर्छ आफू जस्तो पीडित भेट्दा खुसी लाग्यो आज मनको कुरा भङ्गे पारी खोलिदिन्छु हजुरहरूको माझ तुले मादल ठोक करी झरे झरोस् लापा परे परोस्

0: no!
1: यो पापड फुटाएर यस्तो त्यो पुगुलीको गाला फुटाउन सकिन भने मेरो नाम पनि ऊ होइन, म पनि खेलाडी हो, खेलेको किपरमा आज त्यो पुकुलीलाई कुटेर लोड गर्छु किपरमा। कसले यहाँ छु भनेर भन्दै पो साउने म छैन भन्दिनँ ल।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचकोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लालपुर वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डाँगी 98525557 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन,
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।
5: आज बारी खन्छु र यमै गर्छु कि

नमस्कार, म गायक चन्द्र कुमार घले। सिरिरि त्यो हावा चलेको, त्यो हावा चलेको, सूचना अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरी रस 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्छ।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। तनपुर छ तनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

0: के पो अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिनु तामाङ सम्पर्क नम्बर 9840458989 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेड लाइन सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खादारी तीन मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525 51753 र 029 560 553।

खाद्य मन्त्रीमा नियुक्त गरिएको छ। अन्य थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्री

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमलिङचार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98420461।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 MHz शङ्खवास्तवास। पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएमको समय हो अहिले रातको 9 बज्यो।

तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हवस् त, शुभरात्री।

0: सभापति गगन थापाका अनुसार हामी बीपीको हलो ज्योति रहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्र बिन्दुमा राखेका छौं सभापति गगन थापाले भनेका छन्। कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद कंग्रेसको वैचारिक आधार हो, नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्। मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारमा कुनै बदलाव नआएको स्पष्ट सन्देश दिएका हुन्। आफ्नो संस्थापक सिद्धान्त प्रजातान्त्रिक समाजवाद भए पनि त्यसलाई परिमार्जन गर्दै लोकतान्त्रिक समाजवादलाई निरन्तरता दिएको छ। 25 सदस्यीय बन्यो पदाधिकारी नेपाली कंग्रेसले 15 महाधिवेशनबाट पार्टीको केन्द्रीय पदाधिकारीको संख्या बढ़ाएर 25 जना पुर्याएको छ। पार्टीभित्रको शक्ति सन्तुलन र नेता व्यवस्थापन गर्न पद थपिएको नेताहरूले बताएका छन्। एक वर्ष अघि भएको विशेष महाधिवेशनबाट समेत पदाधिकारीको संख्या बढ़ाएको कंग्रेसले यसपटक अझै थपेको हो। सभापतिमा गगन थापा निश्चित देखिए पनि अन्य पदमा भने तीव्र प्रतिस्पर्धा छ। कंग्रेसमा अब एक सभापति, एक वरिष्ठ उपसभापति, 4 उपसभापति, 3 महामन्त्री, 14 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्। प्रवक्तालाई समेत पदाधिकारी मान्ने अभ्यास जोड्दा संख्या 25 पुग्नेछ। पार्टी नेतृत्वको प्रस्तावमा बन्द सत्रबाट यो व्यवस्था पारित भएको कंग्रेसले जनाएको छ। बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
0: सतहत्तर वर्षका झलनाथको अति राजनीतिक तृष्णा शीर्षकमा खबर छ। प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उनीसँग संगठन चलाएको अनुभव पनि छ, तर अहिले उनीसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व नै। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वामसँगै जाउँको अभियान शुरू गर्ने दिशामा छन्। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा छन्। जीवनको उत्तरार्धमा उनले नयाँ कदम चालेका छन्। 77 वर्षीय खनालले सोमबार वाम एकतामा जोड़ दिँदै घोषणा गरे, समाजवादी जागरण अभियान। विज्ञान शिक्षकका रूपमा विद्यार्थीलाई पढ़ाउँदा पढ़ाउँदै वामपन्थी राजनीतिमा आकर्षित भएका हुन् खनाल। 6 दशक लामो राजनीतिक जीवनमा मन्त्री र प्रधानमन्त्री भइसकेका उनी उत्तरार्धमा पार्टी विहीन हुन पुगेका छन्। अहिले उनी कार्यकर्तालाई मार्क्सवाद र लेनिनवादको अध्ययनमा जोड़ दिइरहेका छन्। कम्युनिष्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित र विशृंखलित छन् भने वाम वृहत वाम एकता आजको आवश्यकता रहेको उनले बताएका छन्। तर खनाल नेकपा एमालेमा रहँदा होस् वा नेकपा एकीकृत समाजवादीमा छँदा होस् पार्टीभित्र सधैँ असन्तुष्ट भइरहे। 2006 चैत 6 इलाममा जन्मिएका खनाल 2023 वाम राजनीतिमा प्रवेश र मेची विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए भने 2025 कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। त्यस्तै 2026 2046 पञ्चायतकालमा 5 पटक गरी 7 वर्ष जेल जीवन समेत खनालले बिताएका छन्। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: जेएनजी आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका र दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको छ। सोमबार बसेको मन्त्री परिषदले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। यो सँगै मुद्दा फिर्ताको प्रक्रिया अघि बढ़ेको हो। सरकारी अभिलेख अनुसार 33 जिल्लामा 1,887 जना विरूद्ध 445 मुद्दा विचाराधीन छ। तीमध्ये केही प्रतिवादी फरार छन् भने केही थुनामा छन्, केही धरौटी तथा तारिखमा छुटेका छन्। राजनीतिक विरोधमा सहभागी भएकै कारण फौजदारी अभियोजन नगरिने भन्ने जेएनजीसँगको सम्झौतामा टेकेर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको हो। पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले ती मुद्दाको प्रकृति अध्ययन गरी फिर्ता गर्न मिल्ने र नमिल्ने मुद्दा छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको छ। अघि बढ़ियो मुद्दा फिर्ता लिने प्रक्रिया शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
0: भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका